absolutely proud of

विकास शाखा राज्यभरका कृषि सेवा केन्द्रमा

0: सामुदायिक रेडियो कार्यक्रम यसै तरिकै साथ प्रसारण भइरहेको छ। आजका खबर सिआइएन खबर डट कम, सिआइएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल भदौ 3 गते बुधबार अगस्त 19 तारिक सन् 2026 नेपाल सम्वत 1146 साउन शुक्ल पक्षको सप्तमी तिथि, तुलसीदास जयन्ती, राष्ट्रिय सूचना दिवस, विश्व फोटोग्राफी दिवस। आफू खुसी मासु पसल खोल्न नपाइने, वन उजाडले अतिक्रमण गर्ने विरुद्ध कडा कारवाही हुँदै, खोलाले बगाउँदा एक बालिकाको मृत्यु, बेपत्ता दुईको खोजी कार्य जारी।
0: स्थानीय तहको चुनावको माहौल बनाउने दलहरू पुराना दल आन्तरिक किचोमा उम्मेद्वार खोज्न राष्ट्रपति अघि, काङ्ग्रेसले अधिवेशन सम्बन्धी सम्पर्क गर्न विधान संशोधन गर्दै सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिने।
1: प्रदेशमा ट्रान्सफर्मर चोरी बढ्दै किसान र सर्वसाधारण मार्गमा पौरोको पाँच सिँचाई आयोजना पाँच वर्षभित्र पूरा गर्ने लक्ष्य, पोखरा र गौतम बुद्ध विमानस्थलबाट उडान नभएपछि केन्द्रीय कोषबाट लिएर तिर्ने प्राधिकरण।
0: विश्वका 10 मध्ये 4 स्वास्थ्य संस्थाले मात्रै स्वच्छताई मापदण्ड पूरा गर्ने गरेको, 3 सार्वजनिक पाकिस्तानी नागरिकको सुरक्षाका लागि संयुक्त राष्ट्रसंघको आह्वान, युद्ध अपील र आक्रमणले

उपत्यका सहित देशभर अब आउँछ।

0: तीसरी ग्रहलाई निलम्बन गर्ने निर्णय गरेको छ। कांग्रेसले आगामी असोज 16 19 गतेसम्म काठमाडौँमा 15 अधिवेशन गर्ने कार्यतरिका सार्वजनिक गरिसकेको छ।
1: मकवानपुरको हेटौँडा उपमहानगरपालिका अभयस वासुदेवमा खबरे खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन्। एक बालिका भने खोलाबाट सुकुशल निस्कन सफल भएको पहलले जनाएको छ। हिजो साँझ विद्यालयबाट घर फर्किने क्रममा लपस्का गर्न खोज्दा चार बालिकालाई खोलाले बगाएको थियो। खोलाले बगाएकी 8 वर्षीय रोशनी स्यान्टन करिब 500 मिटर तल रुखको चरामा अड्किएको अवस्थामा भेटिएकी थिइन्। स्यान्टनलाई हेटौँडा अस्पताल पुर्याइए पनि मृत घोषणा गरेका थिए। यसै 11 वर्षीय सुमित्रा भवन र 12 वर्षीय विनिता भवन अझै बेपत्ता छन्। उनीहरूको नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ। 23 वर्षीय सीमा भवन भने खोलाबाट आफै बाहिर निस्कन सफल भएको प्रहरीले जनाएको छ। सामान्य चोट लागेकी सीमालाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।
0: वन क्षेत्र उजाडेर अतिक्रमण गर्ने विरुद्ध कडा कार्यवाही हुने भएको छ। डिभिजन वन कार्यालय महोत्तरीले सागरनाथ वन विकास परियोजनाको 2 नम्बर प्लटमा रुखका मी तथा रुख फेदमा विषादित गरी सुकाउने विरुद्ध कार्यवाही प्रक्रिया बनाउनु भएको हो। वन कार्यालयका अनुसार वन कार्यालय कानुन अनुसार अनुसन्धानका क्रममा 195 घुटामा टिक जातका रुख काटिएको र केही रुखको जरामा विषादित गरेको पाइएको छ। वरिष्ठ वन अधिकृत अजय मिश्रका अनुसार घटनामा संलग्न वन माफियाको पहिचानका लागि अनुसन्धान पनि शुरू भएको बताइएको हो।
1: मध्य प्रदेशमा जस्ताको चोरीका घटना बढ्ने गएपछि किसान खानेपानी उपभोक्ता र विद्युत प्राधिकरण समस्यामा परेका छन्। पछिल्लो समय विशेष गरी सिंचाई र खानेपानी आयोजनाका ट्रान्सफर्मर चोरको निशानामा पर्न थालेका छन्। मध्य प्रदेश प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 मात्रै 33 ट्रान्सफर्मर चोरी भएका छन्। पछिल्ला 5 वर्षमा भने प्रदेशभर 101 ट्रान्सफर्मर चोरी भएको तथ्याङ्क रहेको छ। गत आर्थिक वर्ष सबैभन्दा बढी महोत्तरीमा 11 ट्रान्सफर्मर चोरी भएका थिए। ट्रान्सफर्मर चोरी हुँदा सिंचाई प्रभावित भएर किसानलाई धान भरि जोगाउन समस्या भएको छ। त्यस्तै खानेपानी आयोजनाका ट्रान्सफर्मर चोरी हुँदा कतिपय ठाउँमा सर्वसाधारण खानेपानीबाट समेत वञ्चित भएका छन्। प्रहरीले ट्रान्सफर्मर चोरीमा दिनभरि सक्रिय रहेको हुन सक्ने भन्ने अनुसन्धान र निगरानी बढाएको जनाएको छ। प्राधिकरणले पनि ट्रान्सफर्मर जडान भएका क्षेत्रका स्थानीयलाई निगरानी र सुरक्षामा सहयोग गर्न आग्रह गरेको छ।

0: contacting the customer by post.
1: IIL.greenclimate.farmer. विस्तृत जानकारी 300
0: जलवायु चित्रमा जलवायु दायित्व समेत गणना समुदायको पहुँच र सचेतना अभिवृद्धि परियोजना अन्तर्गत युथ एक्सन फर सस्टेनेबल एन्ड नेपाल एसएनद्वारा जारी सन्देश. आजकल बाल विवाहको कुरा हुँदा धेरैले भाइरल विवाह गर्ने किशोर किशोरीलाई मात्र दोस्किन्छौँ.
1: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनुपर्छ बालीको. तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ.
1: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ थपिरहेको छ.
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ.
1: छोराछोरीसँग साथी जस्तै संवाद गरौँ, विगत योनिता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानुनको प्रभावकारी कार्यान्वयन गरौँ.
0: बाल विवाह रोकौँ, छोराछोरीको सपना जगाउँ, शिक्षित सक्षम र जिम्मेवारको स्थान निर्माण गरौँ. जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र उयासी, सामुदायिक रेडियो उदयपुर र सिआइएन.
2: बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ. बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्. दुध, अन्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफुल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्. चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ.
3: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्ने बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्. यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
2: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल.
3: सामुदायिक सूचना नेटवर्क सिआइएन र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्य.
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन.
1: तपाईँहरूले देशभरिका सामुदायिक रेडियो सिआइएन खबर .com तथा मोबाइल एप सिआइएन र नेपाली पात्रबाट पनि सिआइएनको साझा खबर सुनिरहनु भएको छ. अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर.
0: आजको कान्तिपुरको पहिलो विषयमा सम्भावनाको

0: प्रस्ताव का लागि पनि तोकिएको जिम्मेवारी अगाडि बढाइएको खबर उज्जवल नेपालीले लेख्नु भएको छ। यसलाई किन चल्यो एमालेमा आवार अभियान शीर्षकमा गङ्गा विष्णुले खबर लेख्नु भएको छ। नीति र नेतृत्व पुनर्गठनको प्रस्ताव राख्ने नेता तथा कार्यकर्तालाई एमाले अध्यक्ष ओलीले आवार र उन्मुखला भनिएपछि पार्टीभित्रै विरोध। एमाले बौद्धिक परिषदको पुनर्जागरण अभियानका नेता कार्यकर्ताले शुरू गरे आवार अभियान शीर्षकमा खबर प्रदर्शित छ। यस्तै भित्र विश्वमा नेपालका लागि भारतमा किन चल्दैन केवा शीर्षकको खबर छ भने पाँच वर्षमा दुई अर्ब अडतिस अर्बको कृषि बिमा बाली बिमामा न्यून आकर्षण शीर्षकमा खबर छ। त्यस्तै नागरिकको पहिलो विषयमा पश्चिममा सेती जल विद्युत परियोजना चार दशकदेखि अध्ययन नै सीमित शीर्षकमा दिल बहादुर छपालले खबर लेख्नु भएको छ भने नौरोका सिंचाई योजना पाँच वर्षभित्र निर्माण सम्पन्न गरिसक्नु सक्ने योजनाको खबर प्रकाशित छ। सरकारले लगभग चार दशक अघि नै सुरु भएका राष्ट्रिय नौरोका पाँच आयोजना दुईदेखि पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ। तीमध्ये बबई सिंचाई र भेरी बबई सिंचाई आयोजनाको काम अगाडि आगामी दुई वर्षभित्र सक्ने लक्ष्य राखिएको छ।
1: नयाँ पत्रिका दैनिकमा सवा 26 अर्ब ऋण काटेर बनाइएका पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थलकै आमदानीबाट ऋण तिर्ने सम्झौता उडान नभएपछि केन्द्रीय कोषबाट तिर्दै प्राधिकरण शीर्षकमा ज्ञानेन्द्र भूले लेख्नु भएको खबर छापिएको छ। चिनिया बैंकले पोखरा विमानस्थलको 16 अर्ब र एडिबीलाई गौतम बुद्धको 4.25 अर्ब ऋण तिर्न बाँकी रहेको खबरमा उल्लेख छ। भैरवको गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सवा 26 अर्ब ऋण लिँदा नै सम्झौतामा उल्लेख थियो। विमानस्थलहरूले कमाएर ऋण तिर्ने तर उद्घाटन भएको चार वर्ष भइसक्दा पनि नियमित उडान नभएपछि आमदानी गर्न नसकेका दुवै विमानस्थलको ऋणको किस्ता नागरिक उड्डयन प्राधिकरणले आफ्नो कोषबाट तिरिरहेको छ। जबकि प्राधिकरणको कोष पनि विभिन्न विमानस्थलबाट हुने आमदानीले मात्र होइन सरकारबाट पाउने बजेट र सरकारसँग ऋण लिएर चलेको खबरमा उल्लेख रहेको छ। रेडक्रसको गोदामका लागि जता खरिदवार 1 करोड ठगी पूर्व अध्यक्ष सञ्जीव थापा सहित पाँचजना पक्राउ शीर्षकमा टेकराज थामीले लेख्नु

वास्तवी भौगोलिक कूटनीतिक भूमियो तीमध्ये 33 को भाव तथा कर्मचारी आवास भाडामा परराष्ट्र मन्त्रालयको कुल बजेटको करिब 70% भाडा तिर्नमै खर्च हुने गरेको खबरमा उल्लेख रहेको छ। गोर्खा पत्रको पहिलो पृष्ठमा तीन देशमा राजदूतावास भवन बन्दै शीर्षकमा खबर छापिएको छ। प्रतिनिधि सभामा एकैपटक चार विभागीय मन्त्रालयसँग सम्बन्धित विषयमा विभागीय मन्त्री र सांसदबीच प्रश्नोत्तर

विमानवीय क्षति मौसमी विपद सम्बन्धी समाचार रहेको छ। ईश्वर चन्द्र झाले काठमाडौँमा भेट्नु भएको यो खबरमा मन्त्री प्रवेश गरे त गत वर्षको तुलनामा विपदका घटना बढे पनि मानवीय क्षति भने कम रहेको उल्लेख रहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पूर्व सूचना प्रणालीको प्रभावकारी उपयोग बाढी पहिरो जाने सम्भावित क्षेत्रमा राति राजमार्ग बन्द गर्ने निर्णय र प्रविधिको प्रयोगले मानवीय क्षति न्यूनीकरण गर्न सहयोग पुगेको हो। विपद प्राधिकरणका अनुसार नेपालमा मनसुन प्रवेश गरे यता 59 दिनमा 1373 घटना भएका छन्, जसमा 67 जनाको मृत्यु भएको छ। गत वर्ष सोही अवधिमा 571 विपदका घटना दर्ता भएकोमा 43 जनाको मृत्यु भएको थियो। प्राधिकरणका सहसचिव प्रदीप गोयलले विपदका घटनाका आधारमा मृत्युको संख्या करिब 7.5% रहेकोमा यस वर्ष करिब 5% रहेको बताउनुभयो। मनसुन बाहिरिन अझै 15 दिन समय बाँकी रहेको छ। मुद्रासरबाट निकाल्यो 3.1 किलोको पत्थरी, यो पहिलो पटक रहेको घटना शीर्षकमा खबर छापिएको छ भने थापालाई मुख्यमन्त्री बनाउने बारेमा सहमति शीर्षकमा अर्को खबर छापिएको छ। मृत्यु पृष्ठमा छापिएको यो खबरमा नेकपा एमाले बागमती प्रदेश संसदीय दलमा उत्पन्न विवादमा संसदीय दलको नेता जगन्नाथ थपलियालाई नै राख्ने गरी सहमति बनेको छ। हेटौँडामा हिजो बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले थपलियालाई संसदीय दलको नेताबाट नहटाउने र प्रदेश सभा सदस्य किरण थापा मगरलाई मुख्यमन्त्रीको उम्मेद्वार बनाउने सहमति गरेको हो। त्यसले धार्मिक पर्यटनको गन्तव्य बन्दै लटरमी स्वर शीर्षकमा हेटौँडाबाट छापिएको खबर रहेको छ भने मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिने शीर्षकमा भित्र पृष्ठमा धनगढीबाट छापिएको खबर छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कपराज भट्टले आज दिउँसो प्रदेश सभामा विश्वासको मत लिने तय भएको खबरमा उल्लेख रहेको छ।

arrivare a Santi Bucca, l'inno di Madurita, sono dei card, se c'è una venuta in contatto urbata, l'inno di Bucca, sono dei card, e cosa vuol dire, verità, e sono cervazzonuti, se c'è una Bucca, vuol dire, cosa. त्यसैले घोषणा पहिले छ राष्ट्रिय मार्ग ठप्प शीर्षकमा अर्को खबर छापिएको छ। कारोबारको पहिलो पृष्ठमा छापिएको यो खबरमा देशभर भइरहेको अवैध वर्षा र त्यसपछिको पहिले देशका विभिन्न भागमा यातायातमा प्रभावित भएको प्रशासन चुनाव विभागको नेभिगेट प्रणालीले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार देशको 18 मुख्य राष्ट्रिय राजमार्ग

0: cosa, y te hacen tu pie de presento a detalle se muestra y te hacía ti 20 copolino se muestra auto no me muestra de ti cuando se muestra Roma a esa una con el para cosa Roma अभ्यास के अनुसार नेपाल को जीत भएको छ एसएससी प्रिमियर कपको तयारी सुरु गरिएको पहिलो अभ्यास खेलमा नेपालले भारतको कर्नाटकलाई 116 रनले हराएको छ मलेसियामा हुने प्रिमियर कपको तयारीका लागि नेपाली टिम अहिले भारतमा रहेको छ
1: बाँकी नम्बरको अनुसार मनको सही मात्रा निर्धारण कसरी गर्ने कुराकानी आत्मा अभ्यास समितिका एजेन्ट सिआइएफ

0: किसानको खेतमा धान गोड्ने बेला छ। किसानले बाली र माटो अनुसार मलको सही मात्रा निर्धारण गर्न सके धान राम्रो उत्पादन हुने कृषि वैज्ञानिकहरू बताउँछन्। जैविक र रासायनिक मलको सन्तुलित प्रयोगले माटोको उर्वरा शक्ति समेत जोगाउने उनीहरूको भनाइ छ। मलको मात्रा र प्रयोगलाई किसानले कसरी ध्यान दिने यस बारेमा हामीले राष्ट्रिय धान बाली अनुसन्धान केन्द्रका कृषि वैज्ञानिक डाक्टर उज्जवल कुशवाहासँग कुराकानी गरेका छौं।
1: मलहरू राखिदिनुहुन्छ भने पछि गएर बोट बिरुवाको वृद्धि विकास हुनको लागि धेरै ठूलो सहयोग हुन्छ, उत्पादन बढ्छ। मल राख्नु भएन भने उत्पादन सत्तै घट्छ।
0: त्यो रासायनिक मलको सट्टामा प्राङ्गारिक मल हुन्छ नि, हामीले गोबर मल अथवा कुखुराको सुली मल अथवा अरू कुनै पनि मल प्रयोग गरेर चाहिँ बाली राम्रोसँग उत्पादन गर्न सक्छौ कि सक्दैनौ अहिलेको अवस्थामा?
1: अहिलेको अवस्थामा हेर्नुहोस्, जस्तै प्राङ्गारिक मलहरू भन्नुभयो, विभिन्न मलहरूको नाम भन्नुभयो, तिनीहरूमा यो नाइट्रोजनको मात्रा

0: थोरै हुन्छन्, 1.5% देखि 2.5% सम्म हुन्छन्। त्यसै गरी अरू अरू त हुन्छन् नै, जस्तै डिएपी पोटास तिनीहरू पनि के भन्छ फसफरस पोटासको मात्रा पनि कम हुन्छन्। बोट बिरुवालाई जति चाहिएको हो, बोट बिरुवालाई 1 केजी चाहिएको हो, तिनीहरूले कति दिन्छन्? ग्राममा दिन्छन्। कम भयो, कम भएपछि बोट बिरुवाको जुन किसिमले वृद्धि विकास र जुन किसिमले उत्पादन हुनुपर्ने हो, उत्पादकत्व हुनुपर्ने हो, त्यो हुँदैन, त्यो घट्न जान्छन्। ग्रिन रेभोल्युसनको मुख्य आधार नै त्यही हो, रासायनिक मल र भेराइटी, त्यो प्रयोग हुँदाखेरि ग्रिन रेभोल्युसन हुन गयो।
1: माटो बिगार्छ भन्छन् नि त, फेरि
0: माटो जस्तो सन्तुलित मात्रामा इन्टिग्रेटेड न्युट्रिएन्ट म्यानेजमेन्ट भन्ने हामी गर्छौँ होइन, सन्तुलित मात्रामा डिएपी युरिया पोटास त्यसै गरी प्राङ्गारिक मल हाल्यो भने माटो बिगार्दैन, माटोलाई झन् सस्टेनेबल बनाएर राख्छन्। हामीले डिएपी युरिया पोटास मात्र भन्दैनौँ, सँगसँगै प्राङ्गारिक मल पनि भनेको हुन्छौँ, 5 डोको 10 डोको राख्नलाई भनेको हुन्छौँ। यसरी गर्यो भने समस्या हुँदैन, तर किसानले के देखिएको छ भने एउटा मात्र के भन्छ रासायनिक मल हाल्ने, प्राङ्गारिक मल नहाल्ने, प्राङ्गारिक मल हालेन भने रासायनिक मल पनि त्यति जस्तो मात्रामा काम गर्नुपर्ने हो, त्यस्तो किसिमले काम गर्दैन।
1: भनेपछि रासायनिक मल पनि हाल्नु पर्यो, प्राङ्गारिक मल गोबर मल पनि हाल्नु पर्यो,
0: किनभने कार्बन जति मात्र अर्ग्यानिक म्याटर जति माटोमा हुन्छन् त्यति नै रासायनिक मल राम्रोसँग काम गर्छन्। जसरी कार्बनको मात्रा घट्छन्, अर्ग्यानिक म्याटरको मात्रा घट्छन्, प्राङ्गारिक पदार्थको मात्रा चाहिँ यो माटोमा घट्छ, त्यसपछि रासायनिक मलले पनि सोचे जस्तो काम गर्दैन।
1: पछिल्लो समय चाहिँ रासायनिक मलको विकल्प बन्दै धैचा भनेर आउँछ कि, अनि कतिपय माटो विज्ञहरूले चाहिँ धैचा प्रयोग गर्नु राम्रो पनि हो, माटोलाई राम्रो गर्छ, तर यो रासायनिक मलकै सट्टामा काम गर्ने सक्ने सम्भावना चाहिँ कतिको छ धैचाले?
0: धैचाले के गर्छन् भने यहाँलाई विशेष गरी धान रोप्नुभन्दा पहिला अथवा जुनसुकै बाली लगाउनुभन्दा पहिला धैचा लगाउने, यो लामो समयदेखि परम्परागत अभ्यास हो, यसले चाहिँ माटोमा प्राङ्गारिक पदार्थको मात्रा बढाउँछ।
2: कृषि वैज्ञानिक डाक्टर उज्जवल कुमार कुशुवासँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: अब काठमाडौँ उपत्यका सहित देशभर आफूकुसी मासु पसल खोल्न नपाइने, वन उजाड्ने र अतिक्रमण गर्ने विरूद्ध कड़ा कार्यवाही हुँदै, खोलाले बगाउँदा एक बालिकाको मृत्यु, बेपत्ता दुईको खोजी कार्य जारी।
2: स्थानीय तहको चुनावको माहौल बनाउँदै दलहरू पुराना दल आन्तरिक किचोलोमा उम्मेद्वार खोज्न रासपा अघि, कांग्रेसले महाधिवेशन समयमै सम्पन्न गर्न विधान संशोधन गर्दै, सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै,
1: मधेसमा ट्रान्सफर्मर चोरी बढ़दै, किसान र सर्वसाधारण मारमा, गौरवको 5 सिंचाई आयोजना 5 वर्षभित्र पूरा गर्ने लक्ष्य, पोखरा र गौतम बुद्ध विमानस्थलबाट उड़ान नभएपछि केन्द्रीय कोषबाट ऋण तिर्दै प्राधिकरण,
2: विश्वका 10 मध्ये 4 स्वास्थ्य संस्थाले मात्रै सरसफाई मापदण्ड पूरा गर्ने गरेको अध्ययन, सार्वजनिक प्यालेस्टाइनी नागरिकको सुरक्षाका लागि संयुक्त राष्ट्रसंघको आह्वान, युक्रेनमा रूसी रकेट आक्रमणमा 10 जनाको मृत्यु,
1: र नेपालमा अन्तर्राष्ट्रिय स्क्वास प्रतियोगिता आयोजना हुने, विद्यालयमा कराते विकास
3: विद्यालय खेलकुद महासंघ कराते महासंघ सहमति, नेपालीको आयोजनामा एकलीमा टी-10 क्रिकेट लीग हुने।
4: साझा खबरको अन्त्यमा अब कार्टुन कार्टुन हामीले नयाँ पत्रिकामा रवि मिश्रले बनाउनु भएको कर्नर किक शीर्षकको कार्टुनलाई लिएका छौं। यो कार्टुन मन्त्रीले हेलिकप्टर चढेको विषयलाई व्यङ्ग्य गर्न खोजिएको छ। केही दिन अगाडि एकजना मन्त्रीलाई सामान्य स्वास्थ्य अवस्थामा केही गडबडी आएपछि हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ ल्याएको प्रसङ्ग जोड्न खोजेको छ। यो विषय हिजोको संसदमा पनि उठेको थियो। दुईजना व्यक्ति यहाँ कुराकानी गरिरहेको जस्तो देखाइएको छ, माथि हेलिकप्टर उडिरहेको जस्तो देखाइएको छ, र बीचमा यस्तो लेखिएको छ, हामीलाई पखाला लाग्दा भट्टपट्ट आवाज आउँथ्यो, मन्त्रीलाई रुगा।
3: नमस्कार, प्राविधिक साथी रवि दिदालाई धन्यवाद। पहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विधायक, तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: लागू पदार्थको पदार्थको एक पटकको प्रयोगले बढिङ्गत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ। तयार भए खुल्ला कुरा गरौँ। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य बजाउँ।
1: रेडियो पूर्वाधार एफएमद्वारा जनहितमा जारी सन्देश।
0: Thank you.

0: वर्षसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
1: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा

0: घरको सुविधाको लागि चौबिसै घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा भाँचोडी भाँचोडी
1: सम्पर्क नम्बर 04001 4000 र 4000 2010।

0: रहियो सरकारी उचितमा छ पुरान दोकानमा छ रोटी सोची उत्तम स्थानमा उहिले दिँदा छ
1: हजुर आफ्नो कृषि खेतीका राजको सामान्य चराटी बर्दिया कम्पा सुनिमा रहल पशुपतिनाथ सप्लासमा इन्डियन इटालियन धान कटनारी पर चाहिन्छ इन्डियन मिलिटेयर कम्बाइन मिल राइस मिल चारा मेसिन हार्भेस्टर सात फोल्डर लगायत पशु पंक्षीका दाना बनाउन प्लेट मेसिन र यहाँका सँगसँगै खेती किसानी गर्न सकुमेरिक सामान उपलब्ध भए उसैका विक्रम सकुमेरिक कृषि कर मेसिन के विशेष छुट मात्र आज आए खबर क्रमशले खरमा जातो बनानेछ हजुर तापमा कृषि सम्बन्धी पूर्ण सामान किन्न चाहे यदि चल्ती क्लासले सम्झ पार्श्वरीमा पशुपतिनाथ सप्लाई छ
0: सम्पर्क नम्बर 98582504 हो 98224680
1: नवजीवन सहकारी संस्थाका पक्ष पुरान पसलमा ठाउँ सेरो ठाउँ दर्पण गरेर जानकारी गराइदिए

igualdad ejemplar, ya que pues ahí sentís.

बिहान 7 बजेको नेपाली भाषाको हाम्रो सन्देशमा यहाँलाई स्वागत छ। म पुष्पा रेडियो गुरुमा माध्यम भर्तियाबाट उत्पादित नेपाली भाषाको हाम्रो सन्देश भर्तियाको साथी राजापुर रेडियो माध्यमबाट जानकी गाउँपालिका बाँकीबाट प्रसारण भइरहेको छ। हाम्रो सन्देश सुरु गरौँ मुख्य मुख्य शीर्षकबाट। खास गरी मतिपुरमा हरेली पूजा, कलकत्तामा भएको निशुल्क आँखा शिविरमा 25 जना मोतियाबिन्दका बिरामी फेला परे। बर्दियामा 1 महिनामा 80 मुद्दा दर्ता 61 जना प्रतिवादी पक्राउ र पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न अदालतले दिएन अनुमति। बास्टरी नगरपालिका वार्ड नम्बर 6 मोतीपुरमा मंगलबार हरेली पूजा गरिएको छ। धान बाली रोपिसकेपछि धानमा काग लाग्ने बेलामा धानमा किरा रोग नलागु भन्ने उद्देश्यले हरेली पूजा गरिएको हो। 416 घर दूरी रहेको मोतीपुर गाउँका वर्ग नसेया थालको अगुवाईमा देशभन्द गुरुवार राम जीवन थारू र केशव घाटीका राम थारूको साधार थारूले साझा देवताको देवठाउँमा गएर विधिपूर्वक भुइँ अर्थात भूमिदेवको पूजा गरेका हुन्। पूजाका लागि नयाँ मकै मिसाएको भात लगायत विभिन्न प्रकारको मिठाई पूजा सामग्रीमा 10,000 खर्च भएको बर्खटसिया थारूले जानकारी दिनुभएको छ। 2 दिनसम्म गरिने हरेली पूजामा देशभन्दा गुरुवा रामजीवन थारूले दुध कुस र अक्षतालाई मन्त्र उच्चारण गरेर बनाइएको खेतलाई गाउँको खेतमा पानी लाग्ने शिर खुलामा हालेपछि पूजा सम्पन्न हुन्छ। यसरी गाउँको शिर खुलामा खेतन अर्थात जावन हालेपछि सबैको खेतमा पानी जाने र धानमा रोगतिर नलाग्ने जनविश्वास रहिआएको छ। भास्करी नगरपालिका 4 रहेको आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालित निशुल्क आँखा शिविरमा 25 जना मोतीबिन्दुका बिरामी फेला परेका छन्। मंगलबार सञ्चालन भएको शिविरमा 130 जनाले आँखा परीक्षण तथा उपचार सेवा लिएका थिए। सो मध्ये 25 जनामा मोतीबिन्दुको समस्या देखिएको नेत्र सहायक मनोज कुमार यादवले जानकारी दिनुभयो। शिविरमा मोतीबिन्दुको समस्या भएका बिरामीको निशुल्क आँखाको निशुल्क गरिने आयोजकले जनाएको छ। शिविरमा आवश्यकता अनुसार निशुल्क औषधि समेत वितरण गरिएको थियो। भास्करी नगरपालिकाको समन्वय रोहित फाउन्डेसन काठमाडौँको सहकार्य तथा प्रत्यवाल आँखा अस्पताल फुटेगा नेपालगञ्जको आयोजनामा निशुल्क आँखा शिविर सञ्चालन गरिएको हो। मंगलबार आँखा उपचार केन्द्र भास्करीमा पनि निशुल्क आँखा शिविर भएको छ। बर्दिया प्रहरीमा 1 महिनाको अवधिमा अपराध अनुसन्धान तथा नियन्त्रण तर्फ 80 मुद्दा दर्ता भएका छन्। यस चालु मुद्दामा 61 जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार श्रावण महिनामा अपराध अनुसन्धान तथा नियन्त्रण, महिला तथा बाल बालिका सुरक्षा, लागू औषध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण, उजुरी प्रचुर तथा अवैध भन्सार छली नियन्त्रणका क्षेत्रमा प्रहरीले विभिन्न कार्यवाही तथा गतिविधि सञ्चालन गरेर 80 मुद्दा दर्ता भएको जनाएको छ। प्रहरीका अनुसार दर्ता भएका मुद्दा मध्ये जघन्य अपराध, आसाद गम्भीर अपराध र 5, महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित 10 र आर्थिक अपराध सम्बन्धी 8 मुद्दा दर्ता भएका छन्। त्यसै गरी चालु मुद्दामा 61 जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले 16 जनाको उद्धार गरेको जनाएको छ। तीव्र गतिका कारण सवारी दुर्घटना हुने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। सवारी चेक जाँचका क्रममा प्रहरीले 439 सवारी साधनलाई कार्यवाही गरेको छछ। कार्यवाहीबाट 361,500 रुपियाँ राजस्व संकलन भएको छ। त्यसै अवैध भन्सार छली संलग्नमा 3 जनालाई प्रहरीले पक्राउ गरेको छ भने 28,28,750 रुपियाँ बराबरका विभिन्न सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक वीरेन्द्र बहादुर बोहराद्वारा हस्ताक्षरित तथ्याङ्कमा उल्लेख छ।
भाटियामा माइती नेपालले सञ्चालन गरेको आवधिक गृहबाट 296 जना बाल बालिका किशोरी तथा महिलाले संरक्षण पाएका छन्। माइती नेपालले विभिन्न घटनामा परेका पीड़ित महिला तथा बाल बालिकालाई माइती नेपालले आवधिक गृहमा राखेर संरक्षण प्रदान गर्दै आएको छ। जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले मानव बेचबिखन तथा असार पसार रोकथाममा माइती नेपालको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ। उहाँले भन्नुभयो, सरकारी निकायसँगको सहकार्यमा माइती नेपालले काम गर्दै आएकोले पीड़ित पक्षको पीड़ितको संरक्षण तथा मानव बेचबिखन नियन्त्रणमा सहयोग पुगेको छ। माइती नेपाल बर्दियाकी प्रमुख गायत्री रिमालले मानव बेचबिखन तथा ओसार पसार जबरजस्तीकरणी र घरेलु हिंसामा परेका खोज तलासका क्रममा फेला परेका तथा सीमाबाट उद्धार गरिएका बाल बालिका किशोरी र महिलालाई आवधि गृहमा राख्ने गरिएको बताउनुभयो। आवधि गृहमा बस्ने पीड़ित महिलाहरूलाई आवास खानपिन लत्ता कपडा तथा आवश्यकता अनुसार यातायात खर्च समेत उपलब्ध गराइएको छ। वर्षा समयमा मच्छरको टोकाईबाट लाग्ने डेंगु रोगको प्रकोप बढ्दै गएको छ। मच्छरको टोकाईबाट सर्ने डेंगु रोग भनेको के हो, यसको उपचार र कसरी बच्न सकिन्छ भन्ने विषयमा बटवाटार आधारभूत स्वास्थ्य केन्द्रका सिनियर अहेवर लालदेव सार्कीसँग सोधेका छौं। जिल्ला अदालत ललितपुरले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न अनुमति दिन अस्वीकार गरेको छ। उपसभामुख रुबी कुमारले श्रेष्ठको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय ललितपुरको टोली सोमबार श्रेष्ठ विरुद्ध पक्राउ पुर्जी माग गर्दै जिल्ला अदालत पुगेको थियो, तर अदालतले पक्राउ पुर्जी जारी गर्न अस्वीकार गरेको हो। उपसभामुख ठकुरीले सोमबार जिल्ला प्रहरी परिसर ललितपुरमा श्रेष्ठ विरुद्ध जारी दिएको बताउनु भएको छ। जारीमा श्रेष्ठले जनआस्थाको फेसबुक पेज तथा अनलाइन मार्फत आफ्नो व्यक्तिगत तस्विर मर्यादा र संवैधानिक ओझमा आँच पुर्याउने तथा व्यक्तिगत चरित्र र प्रतिष्ठानमा गम्भीर क्षति पुर्याउने नियतले भ्रामक असत्य र निन्दनीय समय

0: पनि नेपाली भाषाको हाम्रो सन्देशको अन्त्यमा आइपुगेका छौँ। हाम्रो सन्देशक मोदी मुख्य मुख्य सन्देश फेरि एकपटक बाँसगढी समतिपुरमा हरेली पूजा सम्पन्न बटुवातालमा भएको निशुल्क आँखा शिविरमा 25 जना मोती बिन्दुका बिरामी फेला बर्दियामा 1 महिनामा 80 मुद्दा तथा 61 जना प्रतिवादी पक्राउ र पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न अदालतले दिएन अनुमति। अहिले बिहान 7 बजेको नेपाली भाषाको हाम्रो सन्देश यति नै। बेलुका 5 बजे मौसम बुलेटिन लिएर आउने नै छौ। तबसम्मका लागि प्रारम्भिक साथी गौरी शंकर सँगै म पुष्पा चौधरी पनि बिदा हुन्छु। नमस्कार।
1: ये कोई यहाँ ऐसा था कि जो रास्ता ज्यादा सीधी में रास्ता रही है वैसा फिर वो बंद रहती और फिर बंद कराती
0: हूँ रेडियो को 7 में।

जस्तो पछि जस्तो आउने अनि के कुनै

0: विकास और जो शुरू होना था थायराइड का विकास रिप्रोडक्टिव ऑर्गन्स को जो नया मंच होने ती क्रमिक रूप में विकास होते जाते ते बेला अनेक किसिमको हर्मोनमा उत्पन्न हुन्छ। हर्मोनको विकास क्रममा चाहिँ शरीरको चाहिँ हाइट ग्रोथ बढ्नु बाहेक शरीरका चाहिँ पर्यन्त अङ्गहरू हुन्छ तिनीहरू पनि त्यसको स्वस्थ रूपमा चाहिँ त्यसको पनि वृद्धि हुन्छ। आकार प्रकार बढ्छन्, सोचमा फरक आउँछ, दाढी जुङ्गाहरू चाहिँ बढ्दै जान्छन् होइन, उनीहरूले नाइट फर स्वप्न दोस्रो हुने सम्भावना बढी हुन्छ र धेरैभन्दा धेरै देखिन्छ पनि। शिशु विकासको कुराहरू लिएर सोचिरहनु भयो भने एन्जाइटी हुन्छ, त्यो भएर त्यसलाई नपढ्ने, चिन्ता गर्ने, सोचिराख्ने।
1: हरेक किशोरको शरीरको आफ्नै टाइम हुन्छ, कसैको परिवर्तन चाँडै हुन्छ, कसैको केही

0: गर्ने दाढी नआएको भन्दै हाँस्ने यस्ता हुँदा साथीहरूले कस्तो महसुस गर्छन् सुनौ उनीहरूले
1: यो
0: कुरा मलाई थाहा छैन
2: मनमा विभिन्न किसिमको भावनाहरू जायनप्रतिको भावनाहरू आउन हुन्छ डर लाग्ने लाज लाग्ने हुन्छ नि
0: साथीहरू शरीर बदल्दै जाँदा हाइजिन

अथवा घर परिवारकै औषध

是不是？

Thank you.

Gracias.

0: そこだけ満点1位とかなましたから
1: 。私は、イタリアを食べてるみたいな、ナルパリが食べてるみたいな、私の瞬間も、本当に、私が寒さに入ったら、
0: ああ、
1: そう
0: だ
1: な、
0: イタリアは、おどろさつなのプランで、そうだね。そもそも、フィール、ネイティオレン、おばさまさんのおばさちは、おばさまは、いったんはぜん、おばせんが、サンバイプルしてきてるわけぜん、大事なセンターも、おばさまにしてね。おさまさんフィール、あれと、変わらできるよ、そのままできるよ、ありがさまやるので、バリバリと、おばさまでかけ、おばさまでかけるよ。
1: 私はそれを見つけたのです。ఈ దేని యుద్ధం ప్రారంభించడం తర్వాతని కొరం మహిళలు కొమేకు కొమేరు కొరం తమై మహిళలు కొరం అవసరం
0: Gracias. मानिसहरूले बालकलम ऊ बालकलम मार्फतले हरेक विद्यालयमा चाहिँ बालीमा आगमन पठाएर सम्बन्धी उनीहरूले कार्यक्रममा सञ्चालन गर्थेमा सञ्चालन गर्थे कस्तो हाम्रो जिल्ला प्रशासन क्षेत्रले समय समयमा चाहिँ विद्यालयमा इलाका प्रणाली लगायत चाहिँ आगमन विद्यालय विद्यालयमा चाहिँ विषयवस्तुमा जानकारी छैन सचेतना किसिमले कार्यक्रम चाहिँ कतिवटा कसैको हरेक गाउँमा समुदायमा केही विषयवस्तुमा जुन लैङ्गिक हिंसा सम्बन्धी कार्यक्रम सम्बन्धी लैङ्गिक हिंसा कार्यक्रममा फेरि यी विषयवस्तुमा हाम्रो प्रत्येक वार्ड वार्डमा जाँदा चाहिँ यी पदार्थको विषयमा बाल विभागको विषयमा सचेतना जानकारी चाहिँ उनीहरूको कार्यक्रम चाहिँ हाम्रो कतिवटा
1: जुन कार्यक्रमको कतिवटा आगमन पठाइदिने बाल विभागको पदार्थ लैङ्गिक हिंसाको अस्तिको कार्यक्रम कतिर रहेको न्यूनीकरणमा कता प्रभावकारी रेल कला सङ्घका कार्यक्रम कति रहेका लामाको समीक्षा गरेको चाहिँ कता प्रभावकारी विधाका नाश्ता
0: यी चाहिँ प्रभावकारी रूपमा अब चाहिँ एकैचोटि चाहिँ अन्त्य गरेर सँगसँगै चाहिँ अभिभावक लगायत जुन बालबालिका हुनुबाट यी चाहिँ धेरै सन्तुष्टि गर्दछ अगर फाइदा बाल विभागले फाइदा कहाँ हो बेफाइदा कहाँ हो यी विषयवस्तुमा हुन जानकारी पहिला चाहिँ यी चाहिँ बिस्तारै चाहिँ न्यूनीकरण भेटिरहेका नहो र वास्तवमा अब चाहिँ जुन सामाजिक सञ्जालले चाहिँ अब समय परिस्थिति अनुसार चाहिँ उहाँबाट एक ठाउँ अभिभावकले सहमतिमा गएको पर्थ्यो उहाँबाट आफूले चाहिँ मेरो मिलाएको आफूले चाहिँ
1: सहमति
0: सहमति अनुसार चाहिँ उनीहरूले चाहिँ बाल विभागको अवस्था चाहिँ देखा
1: पर्थ्यो आफ्ना जुन कहिले सचेतना जगति गति समय परिवर्तन सामाजिक सञ्जाल त्यहाँ जमानामा जुन बाल विभागहरूतिर आफैले आफ्नो पालिका हेरेको छु अफर फेरेको छु कार्यक्रम कसैको जिल्लाका रणनीति बनाइदिएमा योजनाको नीतिमा अथवा कसैको जिल्लाको घरतिर जुन खालके बाल विभागहरूतिर बाल विभाग हुने बित्तिकै बच्चा चाहिँ बच्चा जन्मिन त्यो नीतिमा यहाँ जग्गा पालिकामा चाहिँ कसैको कति भर्ती बच्चा जन्मिन कसैको अहिले थियो भर्ती गर्दा अब नगरपालिका अठाउन्न सिटहरूमा
0: कार्यक्रम चाहिँ निरन्तरता चाहिँ जुनै चाहिँ पालिका चाहिँ नियम कानुन चाहिँ बनाएको कार्यविधि बनाएको पालिका एकला यी कार्यक्रम चाहिँ निरन्तरता सचेतना जनचेतनामा चाहिँ कार्यक्रम सञ्चालन चाहिँ गरिदिन प्रत्येक वार्डमा एक ठाउँ संस्थामा एक ठाउँ विकास संस्थामा उहाँ मार्फतले चाहिँ यी कार्यक्रमहरू सञ्चालन गरेको छ जस्तो कि गाउँ गर्नुबाट चाहिँ उकामा गर्नु नेतृत्व गर्दा उकर्म नेतृत्व गर्दाको चाहिँ उहाँले चाहिँ एक वर्षभरिमा मार्गमा उहाँले कर्तिम प्रतिकरण सत्य सुनेर गर्छ तर ऊ कार्यक्रममा चाहिँ स्थानीय सरकार जम्मा प्रमुख उपप्रमुखलाई राख्न चाहिँ यी गाउँमा यी समस्यामा बाल विभागको समस्यामा अथवा राजकीय समस्यामा यी समस्या समाधान गरेर ऊ टोल स्तरीय गाउँ स्तरीय नै योजना बनाएर यी चाहिँ यी टोलमुक्त अथवा यी गाउँमुक्त यी चाहिँ बाल विभागमुक्त समाज बनाइपर टोल बनाइपर पुरस्कार समय टोल बनाइपर भित्र ऊ लेभल चाहिँ योजनाको निम्ति लिएर चाहिँ उनी चाहिँ निर्णयकरण गर्न
1: सकिन्छ सामाजिक
0: एक महिनाको खाता जनाएको थियो हाम्रो सञ्चालन गरेर यी फेरि महिलाहीन यो सपोर्टिङ के हो यो चाहिँ लैङ्गिक चाहिँ न्यूनीकरणको लागि चाहिँ एक्चुली एकमाको खाता हाम्रो सञ्चालन गरेको चाहिँ यस्तो चाइल्डहरू जस्तै 5,000 रुपियाँ चाहिँ पालिका ब्याङ्कको चाहिँ जम्मा गरिदिएन उसको सँगसँगै हाम्रो चाहिँ लैङ्गिक हिंसानिवारण कोष चाहिँ हाम्रो सञ्चालन गरिदिने चाहिँ सञ्चालनमा महिला कार्यकृति बनाएर लैङ्गिक हिंसानिवारण कोष चाहिँ अब चाहिँ सञ्चालनमा गर्नेन अब चाहिँ खातामा फल गर्थे उसको चाहिँ प्रत्येक बनाउने शिक्षा एकदम जुन बेरोजगारको समस्या रहनुहुन्छ यी चाहिँ उहाँ रोजगारले एक प्रत्येक कमाउँदै अथवा जुन पैसामुक्त कमाइ सुकु मान्छे जुन दलित वर्ग थिए जुन पछाडि वर्ग थियो जुन सीमा दलित वर्ग थिए बाट उहाँहरू चाहिँ उहाँहरूले गर्दा चाहिँ एक प्रत्येक कमाउँदै शिक्षा गर्न हाम्रो सञ्चालन गरे उसको हाम्रो चाहिँ हरेक पालिकामा जुन सामाजिक सुरक्षा भत्तामा जुन महिलाहरूबाट 103 को जुन स्वयंसेवीकाहरू पालिकाभित्रबाट उहाँहरू चाहिँ एक सामाजिक सुरक्षा भत्तामा भत्ता नगरी चाहिँ 7,000 पालिका मध्येमा हाम्रा पालिका चाहिँ पहिलो हाम्रो पुरस्कार थिए सम्मान थिए हाम्रो बाजुले नगरपालिका पहिलो र उसका जुन पालिकाभित्र चाहिँ जुन कार्यक्रम चाहिँ हाम्रोबाट उहाँको चाहिँ हाम्रो सामाजिक सुरक्षा भत्तामा चाहिँ अब डक्टर गर्नुहुन्थ्यो उसको चाहिँ एक ठो उद्यमशीलता चाहिँ म जडा गरिदिएको सिप सिप विकासको तालिममा चाहिँ हाम्रो लगभग 600 युवा युवतीहरू अथवा महिला पुरुषहरू चाहिँ हाम्रो सिपमूलक तालिम हाम्रो सञ्चालन गर्नुभएको उसको चाहिँ युवा टर्निङ जुन विदेशले फर्क युवा भन्थ्यो यो उद्यमशीलता सञ्चालन गरिदिएको उहाँको 7 दिनसम्म हाम्रो

sono venisse attaccato, venisse Thank you.

Thank you.

स्वागत कार्यक्रम हाम्रो हाम्रा गाउँ कार्यक्रम रहे आजको हाम्रो गाउँ कार्यक्रमको समय पहिलो जानकारी गरेकी प्राविधिक महाशय खरिमा पुष्पाजी उहाँको क्यामेरामा रविशङ्करजी धेरै धेरै धन्यवाद दिएकी म एकदिन सकिरहेको छु। नमस्कार।

0: parece que pasar ahí sabéis.
1: जानकारी कराई थी।

0: रूप को जोखिम बढ़ाने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्राम सम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ।
2: रेडियो द्वारा जनहितमा जारी सन्देश।

table.

0: रजनीगत सरकारी पछि बाजाकेश्वरी उत्तम स्थानमा उहिले देखाइन्छ।
1: हजुर त आफ्नो कृषि खेतीका लागि बढ्दै कपासमा पशुपतिमा सप्लायर्समा इन्डियन इटालियन धान कटारी पर चाइटो इन्डियन मिनी टेलर कम्बाइन मिल राइस मिल चारा मेसिन हार्भेस्टर चाप कटा लगायत पशु पक्षीका दाना बनाउन प्रेक मेसिन भइरहेका सँगसँग खेती किसानी गर्न सकुमेरी सामान उपलब्ध भए कसैका बिग्र सकुमेरी कृषिका मेसिन फेरि विशेष छुटमा बढाए खबर गर्न सहित हजुर कृषि सम्बन्धी कौन सामान किन्न चाहे यदि चुनौती गरे सम्झौता पाँच गरी पशुपति
0: सम्पर्क नम्बर 98585014 हो 98224026
1: नवजीवन सहकारी संस्थाको पछि पुरान पसलमा ठाउँ रोड उत्तर जानकारी गराइकी।

Thank you.

It's not

0: कार्यक्रम पनि रद्द गर्न शिक्षा पछ्याएर पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
0: तनाव भए खुल्ला कुरा गरौँ। समाधान लागु पदार्थ होइन,
1: लागु पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ।
2: रेडियो एफएमद्वारा जनहितमा जारी सन्देश
3: रेडियो

जानकारी लिए

Thank you.

Yeah.

Thank you.

Thank you.

विवाह गराउनेलाई काम गर्न चाहिँ कारवाही पनि हुन्छ। उहाँले विवाह

0: শুনবি
1: भन्नुभयो
0: नि मिसले त घर वरिपरि गुरुहरू फुट्ने यो काम तपाईँ नदिनालामा

0: भन्छ नि ती आक्रमिक रूपमा विकास हुँदै जान्छन्, त्यो बेला अनेक किसिमको मनमा उत्पन्न हुन्छ। हर्मोनहरूको विकास क्रममा चाहिँ शरीरको चाहिँ हाइट ग्रोथ बढ्नु बाहेक शरीरका चाहिँ प्रजननको अङ्गहरू हुन्छ तिनीहरूको स्वस्थ रूपमा चाहिँ त्यसको पनि वृद्धि हुन्छ, आकार प्रकार बढ्छन्, सोच फरक आउँछ, दारी जुङ्गाहरू चाहिँ बढ्दै जान्छन् होइन, उनीहरूले नाइट फल्स दोषहरू हुने सम्भावना बढी हुन्छ र धेरैभन्दा देखिन्छ पनि शिशु विकासको कुराहरू लिएर सोचिरहनु भयो भने एन्जाइटी हुन्छ। त्यो भएर नि त्यो नपढ्ने चिन्ता गर्ने सोचिराख्ने
1: हरेक किशोरको समयको आफ्नै टाइम हुन्छ, कसैको परिवर्तन चाँडै हुन्छ कसैको केही समयपछि, त्यसैले साथीसँग तुलना गरेर चिन्ता लिनु पर्दैन। शरीर बद्लिँदै जाँदा अर्को कुरा पनि हुन्छ साथीहरूले चिस्क्याउने, कसैको स्वरको नक्कल गर्ने, दाई नआएको भन्दै हाँस्ने, त्यस्ता हुँदा साथीहरूले कस्तो महसुस गर्छन्? सुनौ उनीहरूको अनुभव। यो कुरा मलाई थाहा छैन,
2: मनमा चाहिँ विभिन्न किसिमका भावनाहरू छ, यो प्रतिको भावनाहरू आउन पुग्छ, डर लाग्ने, लाज लाग्ने,

பார்க்கின்றனர்.

Radio Pravada és un programa servit per a dissabtes.

do about application to Anna, so the hypnotizer is

एक पुटक सेवा करने भोंका अवश्य दिन हमारा धन्यवाद।

0: विद्यालय कर्मचारी र सहयोगीको पारिश्रमिक वृद्धि गर्नु सरकारको लामो समयदेखि उठाएको माग सम्बोधन गर्दै सकारात्मक कदम हो। मासिक 5,000 वृद्धि र अनुदानमा कार्यरत शिक्षकको तलब समायोजनले शिक्षा क्षेत्रमा काम गर्ने जनशक्तिको मनोबल बढाउने अपेक्षा गर्न सकिन्छ। तर घोषणा मात्रै पर्याप्त हुँदैन, निर्णयको प्रभावकारी कार्यान्वयन र समन्वय पारिश्रमिक उपलब्ध गराउनु सरकारको मुख्य जिम्मेवारी हो। शिक्षाको गुणस्तर सुधार्न शिक्षक तथा विद्यालय कर्मचारीको सेवा सुविधा र पेसागत सुरक्षालाई सरकारले दीर्घकालीन प्राथमिकतामा राख्नुपर्दछ। अब खबर सन्तोषी रावलबाट। सरकारले लामो समय विचाराधीन राखिएको प्रारम्भिक बाल विकास स्थिति सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगीको तलब वृद्धि गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 दरले वृद्धि गर्ने निर्णय गरेको हो। बैठकले माध्यमिक तह कक्षा 9-10 र प्रधान गुणोत्तर तह कक्षा 6-7-8 शिक्षक सहयोग अनुदान खुट्टामा कार्यरत शिक्षकहरूको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीको तलब बराबर कायम गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता सुशील पोखरेलले बताउनुभयो।
1: शिक्षण सहयोग गर्नलाई कोटामा कार्यरत शिक्षकहरूको

सह शासक नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ। राष्ट्रिय स्वतन्त्रता पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेले संसदमा आफ्ना मन्त्रीहरूप्रति असन्तुष्टि नपोख्न निर्देशन गर्नुभएको छ। संसदमा सत्तापक्षकै संसदले सरकारको कार्यशैलीप्रति आक्रोश पोख्न थालेपछि आफ्ना गुनासो र समस्या समेत फैलिएर पार्टी तथा संसदीय दलमा मात्र राख्न निर्देशन गर्नुभएको हो। सभापति लामिछानेले मन्त्रीहरूसहित सांसदहरूसँग आज सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा चलेको छलफलमा यस्तो निर्णय दिनुभएको हो।

0: उठाएका थिए। गृहमन्त्री सुजन गुरुङको भाषणले प्रति सांसदहरूको असन्तुष्टि थियो। जेन्ती सहित कि आमा र चरणका दुर्गले आन्दोलन भएको एक वर्ष पुग्न लाग्दा पनि दोषीहरूमा विचार महिना भएकोमा दुखी सपुग्नु भएको थियो। जवाफमा गृहमन्त्री गुरुङले जेन्ती आन्दोलनका दोषीहरूलाई कारवाही गरेरै छोड्ने प्रतिबद्धता जनाउनु भएको थियो। यसैबीच प्रधानमन्त्री भलिन्दो शाह र सरकारका मन्त्रीहरू बीच चालू आर्थिक वर्षमा गरिने मुक्ति काम र उपलब्धिका लागि कार्य सम्पादन सम्झौता भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गर्दै सम्झौताको प्रति आदान प्रदान गर्नुभएको हो। अनुशासन सामाजिक न्याय र समृद्धि सँग सम्बन्धित कार्य सम्पादन सम्झौता गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। संसदमा विपक्षी दल नेकपा एमाले सरकार पुनर्गठन नभए आन्दोलन गर्ने चेतावनी दिएको छ। आज संसदमा एमाले संसदीय दलका नेता रामबहादुर थापाले राष्ट्रपति सभापति रविन्द्र चौधरीलाई प्रधानमन्त्री सहित सरकारको पुनर्गठनको समय आएको भन्दै तत्र सभापतिको हैसियतले अघि बढ्न आग्रह गर्नुभयो। विशेष गरी प्रधानमन्त्री बालेन शाहको कार्यशैली सरकारका मन्त्रीहरूलाई सुधार नआई भन्दै पुनर्गठनको पहल नगर्दै आन्दोलनमा जाने चेतावनी दिएको हो। उहाँले राष्ट्रियता र जनजीविका पुनर्स्थापित गर्न छिट्टी चराईतिरबाट सात साल चालिस र 62-63 सालको भन्दा विशाल जनआन्दोलनको तयारी गर्ने दावी गर्नुभयो।
1: राष्ट्रपतिका सभापतिज्यूले पार्टीको प्रमुख राजनैतिक नेताको हैसियतले प्रधानमन्त्री सहित सरकारको पुनर्गठन गर्न अभिलम्ब पहल गर्नुपर्दछ। सम्बन्धित सभामुख मात्रै अन्तिम विकल्प बाँकी छ, अन्यथा राष्ट्रियता लोकतन्त्र तथा जनजीविका पुनस्थापना गर्न छिट्टै चारै दिशाबाट सात साल 47 साल 65 सालको भन्दा विशाल अकल्पनीय जनसुनवाई आउनेछ, निश्चित आउनेछ। किनभने इतिहासले भन्छ संकटको गर्वबाट समाधान जन्मिन्छ।
0: बागमती प्रदेशका मुख्यमन्त्री पदमा नेकपा एमालेका प्रदेश सभा सदस्य किरण थापा मगरले प्रदेश प्रमुख समक्ष दावी पेश गर्नुभएको छ। थापाले नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी र प्रभाशालीका दलको समर्थनमा मुख्यमन्त्री पदमा दावी पेश गर्नुभएको हो। एमाले नेकपा र राप्रपाको समर्थनमा तिनी दलका संसदीय दलका नेताहरूको हस्ताक्षरसहित थापाले मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको एमालेका प्रदेश सभा सदस्य पार्वती पाठकले जानकारी दिनुभयो। नेपालको संविधान धारा 168 दुई बमोजिम मुख्यमन्त्री पदमा दावी गरिएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश सरकार निर्माणमा आफ्नो पार्टीको समर्थन नरहेको बताएको छ। पार्टी केन्द्रीय कार्यालयले एक विज्ञप्ति जारी गर्दै सरकार निर्माण र राप्रपाको सहमति भएको भन्ने विषयमा कुनै सत्यता नभएको स्पष्ट पारेको हो। राप्रपाको गत साल 20 गते बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकार निर्माणको कुनै पनि विषयमा सहमति नभएको दावी गरेको हो। पार्टी अध्यक्ष राजेन्द्र लिम्बेले पार्टी तथा सरकारमा सहभागी हुने कुनै निर्णय नगरेकोले सांसदहरूको हस्ताक्षर मान्य नहुने बताउनु भएको हो। अझै नेकपा एमालेका किरण थापा मगरले नेकपा र राप्रपा समेतको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेपछि राप्रपाले यस्तो प्रक्रिया दिएको हो। प्रधानमन्त्री तथा मन्त्री प्रसाद कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो 4 महिनामा 11,000 कर्मचारीलाई कार्यवाही गरेको छ। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार गठन भएका सरकारी कार्यालयहरूमा अनुशासन कायम गर्ने तथा जनगुनासो सुनवाईको प्रक्रिया तीव्र गतिमा अगाडि बढाएको केन्द्रका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टले जानकारी दिनुभयो। प्रवक्ता भट्टका अनुसार गएको 6 देखि साउनसम्म केन्द्रमा 1,298 उचित दर्ता यसमध्ये 1,114 अर्थात 85.82% उजुरी प्रतिशत भएको छ। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा 11.72% बिन्दुले धेरै हो। चालु आर्थिक वर्षको पहिलो महिना सालमा रोजगारी खोज्दै विदेश जाने नेपालीको संख्या 70,000 भन्दा धेरै रहेको छ। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार सालमा नयाँ र पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या 70,141 रहेको छ। अघिल्लो वर्ष सालमा 68,110 विदेश गएका थिए। यस्तै चालु आर्थिक वर्षमा श्रम स्वीकृति लिने महिलाको संख्या पनि गएको वर्षको सालको तुलनामा केही बढेको छ। विभाग अनुसार गएको वर्षको सालमा 9,165 महिला रोजगारीका लागि विदेश गएका थिए। यो वर्षको सालमा 9,969 जना छ। समुद्रमा नै पोहोरको साउनको तुलनामा यस वर्ष साउनमा वैदेशिक रोजगारीमा जानेको संख्या धेरै देखिन्छ। देशका पहाडी भूभागका केही स्थानमा आज मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार देशका हिमालय पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाका साथै हिमपातको समेत सम्भावना रहेको छ। मौसम विज्ञान महर्चले कोशी प्रदेशको तराई भूभागका केही स्थान तथा मधेश बागमती गण्डकी सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने मौसम विज्ञान महर्चले सिआइएलाई जानकारी दिनुभयो। सोसाइटी केन्द्रीय कार्यालयले संस्थाको विधान र सिद्धान्त विपरीत कार्य गरेको भन्दै देशका सातवटै प्रदेश र पन्ध्रवटा जिल्ला समितिलाई स्पष्टीकरण सोधेको छ। केन्द्रीय तत्वता समितिको भदौ 1 गते बसेको PG56 बैठकको निर्णय अनुसार ती समितिहरूलाई चित्तबुद्ध जवाब पेश गर्न 3 दिनको समय सीमा दिएको हो। महामन्त्री ऋषि डम्बर कर्णालले संस्थाको वृत्ति अन्त्य गर्दै शुद्धिकरण बनाउँदै लैजाने मेन्डेट अनुरूप यो कदम चालिएको बताउनुभयो। यसैबीच नेपाल रेड क्रस सोसाइटीका पूर्वाध्यक्ष सञ्जीव थापा सहितको पूर्व पदाधिकारीहरूलाई खुला बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको छ। बागमती अटो जिमखाना प्रेसको दोस्रो संस्करण यही भदौ 13 गते आयोजना हुने भएको छ। बागमती प्रदेश खेलकुद विकास परिषदको सहयोगमा तर्कसरको रोलानी स्थित अक्सफोर्ड ड्राइभिङ सेन्टर ट्रेनिङ सेन्टरमा हुनेछ। विजेताले हङकङ र वार भारतमा आयोजना हुने एसिया अटो जिमखाना च्याम्पियनसिपमा सहभागी हुने अवसर पाउनेछन्। उत्कृष्ट 2 चालकलाई AADC आयोजकबाट कुल 70,000 रुपियाँ नगद पुरस्कारसँगै FIA र बागमती प्रदेश खेलकुद विकास परिषदबाट खेल सामग्री तथा अन्य सहयोग उपलब्ध गराइने आयोजकले जनाएको छ।

गरेको प्रधानको मौलिक स्वाद जोगाउने प्रयास रिपोर्ट

धेरै

0: स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध र कानूनको प्रभावकारी पालन गरौं।
1: छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवारको स्थान निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र उभ्यासी सामुदायिक रेडियो उदयपुर र सिआइएन सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सरकारी बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्था क्रमशः सहज हुँदै गएको जनाएको छ। आज सिंहदरबारमा मन्त्री परिषद बैठकका निर्णय अनुसार सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत अहिले विभिन्न स्थानमा ग्यास सिलिण्डर वितरणको काम भइरहेको बताउनुभयो। कतिपय उपभोक्ताले आवश्यकता भन्दा बढी ग्यास सञ्चय गरेका कारण केही स्थानमा अभाव देखिएको उल्लेख गर्दै वहाँले यस विषयमा मन्त्रालय गम्भीर र संवेदनशील रहेको बताउनुभयो। बजार जिल्लाका गाउँघरमा कुनै समय घरको भान्सादेखि खेतबारीसम्म र स्थानीय बालीकै बाहुल्यता थियो। कोदो, मेथी, फापर, चिनो, काँगुरो, उवा, जौ, स्थानीय सिमी तथा विभिन्न जातका स्थानीय अन्न यहाँका मुख्य खाद्य स्रोत थिए। यी बारी पेट भर्ने अन्न मात्रै थिएनन्, यहाँको संस्कृति, परम्परा, चाडपर्व र स्थानीय जीवनशैली समेत जोडिएको थियो। तर पछिल्लो समय बजारमा सहजै पाइने आयातित तथा आधुनिक खाद्यान्नको प्रयोग बढ्दै जाँदा धेरै
1: बजार जिल्लाका स्थानीय तहहरूले रैथाने बाली संरक्षणसँगै यसको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न पाएका छन्। स्थानीय किसानका लागि रैथाने बाली नयाँ विषय नभए पनि अहिले स्थानान्तरणको समस्या देखिन थालेको किसानहरूको अनुभव छ। 26 गति धेरै गाउँपालिका उडान अनुसार खोलेका मकर पोखरा
2: अहिले मासेर त कोही नै भइसक्यो, अनि कोदो त हुँदैछ, कोदो हुन्छ, प्रायजसो मान्छेहरू त्यो खेती गर्न अलिक कुरा जस्तो लाग्यो।
1: रैथाने बालीको महत्व खेतीमा मात्रै सीमित छैन, स्थानीय समुदायको जन्म, विवाह, चाडपर्व तथा विभिन्न संस्कारमा समेत यिनै अन्नबाट बनेका परिकार प्रयोग गर्ने चलन थियो। कोदोको ढिँडो, रोटी, फापरको रोटी, चिनो वा काँगुरोको भात, स्थानीय सिमी तथा अन्य अन्नबाट तयार हुने परिकार यहाँको मौलिक खानाको पहिचान समेत हुन्। जयपेटी नगरपालिका प्रधान साथका प्रयागराज जोशी स्थानीय रूपमा उत्पादन हुने विभिन्न अन्न केलाबुली र तरकारीलाई दैनिक खानामा समावेश गर्न सके खानामा विविधता र पोषणमा सुधार

0: va a matar, ¿vale? Eso te lo voy a matar, ¿sí? Para el caco canada, protein, carbohydrate, calcium, iron, vitamin, omega, serpanes, tóctono, salapis, unien, chit, varela, debit, cane, curado, uchit, zamaema, con los. El de barbarita, universal, con taurcazan, con deruga, cuposit, digitazan, ¿vale? Básico, suaste, toquiva, suaste, cuálmico, salama, top, posible, ala, de los.
1: स्वस्थ बाल बालिका समृद्ध परिवार समुन्नत नेपाल
0: सामुदायिक सूचना नेटवर्क सीआईएन र फोर भिजन इन्टरनेसनल नेपालको सहकार्य समाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। मानिसमा लाग्ने रोगमध्ये 65% रोग पशुबाट सर्ने र नयाँ रोगमध्ये 70% रोग पशुबाट सर्ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। यता ताजा मासु खाँदा विभिन्न रोगको खतरा हुन सक्ने पशु विज्ञहरूले बताएका छन्। स्वस्थ मासु चिन्न नसक्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। त्यसो भए स्वस्थ मासु कसरी चिन्ने? कृषि तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मोहतराज गौतमसँग हामीले मासु बारेको भ्रम र यथार्थ बारे
2: मासुमा मासुको प्राकृतिकरण अन्नमा अब त्यसको प्राकृतिक परावर्तन हुन्छ, त्यो प्राकृतिकै नहुनु पर्यो, देखिनु पर्यो, त्यो नै मासु स्वस्थ साथी छैन भन्ने कुराको पहिलो कुरा हो। र यति भन्दा हामीले चाहिँ कि हामीले सँगै के जोड्नु बिर्सिनु हुँदैन भने मासु कस्तो पशुबाट उत्पादन भएको हो भन्ने कुरा चाहिँ सँगसँगै जोडिएर आउँछ। र मैले भन्न खोजेको कुरा के हो भने मासु स्वस्थ हुनका लागि पहिलो कुरा मासु जुन पशुबाट पक्षीबाट मासु उत्पादन हुन्थ्यो त्यो पशु स्वस्थ हुनुपर्छ। स्वस्थ पशुबाट सामान्यतया मासु स्वस्थ मासु उत्पादन हुन्छ अनि हामी भन्न सक्छौँ मासु स्वस्थ छ। त्यसका लागि केही कुराहरू चाहिँ पूर्व सहजकहरूमा हामीले लिनुपर्ने हुन्छ। जस्तो तिमीमा पशु स्वस्थ छ कि छैन भनेर कहिले भन्दै एउटा पशु स्वस्थ थियो कि थिएन, त्यो नाचिएको थियो कि थिएन, र त्यतिले मात्रै पुग्दैन। स्वस्थ मासु पशु जाँचलाई चाहिँ सामान्यतया स्वच्छ मासु उत्पादन हुन्छ, तर कहिले काहीँ नदेखिने खालका समस्याहरू मासुमा पनि देखिन सक्छन्। र त्यो त्यसकारण पशु पहिले पूर्व जाँच हुनु पर्यो र पछि पनि मासु जाँच गर्नु पर्यो, अनि मात्रै त्यो मासु स्वस्थ रहन्छ।
1: घरतिर अथवा सहरले पनि मासु काट्न पूर्व चाहिँ परिश्रम गरेर काट्ने भन्ने कुरा चाहिँ कमै मात्र प्रचलनमा चाहिँ चल्नु छ नि त। त्यो हुँदै गर्दाखेरि चाहिँ हाम्रो आँखाले पनि यो चाहिँ मासु स्वस्थ छ है भनेर छुट्याउन सक्ने अवस्था चाहिँ रहन्छ कि रहँदैन?
2: सामान्यतया हामी अब आम नेपालीहरूको हाम्रो आदत चाहिँ कस्तो छ भने ताजा फ्रेस मासु हामी खोजिरहेछौँ र हामी चाहन्छौँ मेरो आँखा अगाडि नै काटियोस् कुनै पनि पशु र अथवा काट्दा काट्दैको मासु चाहिँ हामीले दिने हो भने हामी ढुक्क भन्छौँ र यो फ्रेस हो भन्ने यो मासु स्वस्थ छ अथवा राम्रो छ भन्दा हामी हाम्रो आम उपभोक्ताको के भन्छ हेराइ नजर दृष्टि सोचाइ यो खालको छ। र अहिलेको समस्याको मेन चुरो कुरो भने चाहिँ यहीनिर हो कि अहिलेसम्म हामीले बल गर्नुपूर्व पशु जचाउनुपर्छ, बल गरिसकेपछि पनि मासुको जाँच हुनुपर्छ, त्यो जाँच भएको नभएको कसरी थाहा हुने त भन्दा त्यहाँ के चिन्ह हुनुपर्छ, चिन्ह लगाउनु पर्छ, छाप्रो लगाउनु पर्छ, अनि मात्रै उपभोक्ताले ढुक्कसँग ए यो त यसमा चाहिँ विज्ञद्वारा जाँच गरिएको मासु भयो भनेर बिना कुनै हिचकिचाएर ढुक्कासँग मासु खरिद गर्न सक्ने अवस्था सिर्जना हुन्छ। त्यसका लागि नै हामीहरू अहिले लाइन खोजेको अवस्था हो।
1: मासुको रङ राम्रो छ भने त्यो स्वस्थ मासु हो
2: हुन पनि सक्छ, नहुन पनि सक्छ, दुइटै कुरा छ।
1: किन त्यसलाई चाहिँ
2: अब रङ त हामी हेर्दा राम्रै देखेका छौँ, तर त्यो पशु स्वस्थ थियो कि थिएन, मासु जाँच भएको थियो कि थिएन भन्ने कुरा त हामीलाई थाहा छैन नि। त्यस कारण स्वस्थ हुन पनि सक्छ, नहुन पनि सक्छ।
1: दोस्रो प्रश्न चाहिँ ताजा मासु हो भने जाँच गर्न आवश्यक छैन,
2: हामीले भन्दै दुईटै प्रश्नसँग जोडिन्छ। पशु स्वस्थ थियो कि थिएन, पशु जाँच गरिएको थियो कि थिएन, कसरी थाहा हुन्छ मासु ताजा मासु हुँदैन? मासु त खाँदाखेरि तपाईँ काटेको मात्रै देख्नुहुन्छ, मासु मात्रै
1: देख्नुहुन्छ।
2: स्वस्थ मासु भोजन मासु स्वस्थ हुनु पर्यो, मैले अघि भनिएको कुरा कहीँ जोडिन्छ, जान्छेको पशुबाट जान्छेको मासु भोजन मासु भेटिङ मासु
1: प्रश्न पुरुष स्वस्थ देखिन्छ भने त्यसबाट बनेको मासु पनि पक्की स्वस्थ हुन्छ।
2: कहिले काहीँ मात्रै आन्तरिक अङ्गहरूमा कहिले काहीँ त्यो रोगयुक्त हुन सक्छ, जुन त्यसै कारणले मासु पश्चात खाने मासु निर्सन आवश्यक हो।
1: पहिलो प्रश्न, मासुको खाएपछि सबै प्रकारका जीवाणु र रोगको जोखिम समाप्त हुन्छ।
2: राम्ररी पकायो भने रोग लगाउने ब्याक्टेरिया भाइरसहरू मर्छन् भन्ने मान्न सकिन्छ।
1: छैटौँ प्रश्न, महँगो मासु भनिएको नै गुणस्तरीय मासु हो।
2: कदापि होइन, महँगो भनेमा गुणस्तरीय हो भन्ने कुरा चाहिँको ग्यारेन्टी गर्न सकिँदैन।
1: सातौँ प्रश्न, मासुमा गन्ध छ होइन भने खास सुरक्षित छ।
2: गन्ध कस्तो गन्ध भन्ने कुरा हो, मासुको आफ्नो प्राकृतिक गन्ध हुन्छ,
1: प्राकृतिक
2: त्यति मात्रै पर्याप्त हुँदैन।
1: आठौँ प्रश्न, मासु पसल सफा देखिन्छ भने त्यहाँको मासु पनि सुरक्षित छ।
2: एउटा मापदण्ड पुरा गर्नु, त्यस्ता मापदण्डहरू थुप्रै छन् जुन पुरा गर्नुपर्ने हुन्छ। एउटा मापदण्ड एउटा एक्लै भएको पासवर्ड मात्रै उसलाई।
1: नौ नम्बरको प्रश्न, मासुको जाँचको विषय पशु र मासु व्यवसायसँग मात्रै सम्बन्धित छ।
2: होइन, यो सरकार, उपभोक्ता, मासु व्यवसाय र पशु चिकित्सक सबैको सबैसँग सम्बन्धित छ, सबैको भूमिका छ।
1: दसौँ प्रश्न, मासुमा धेरै रगत हुनु भनेको ताजा र राम्रो मासु हो।
2: मासु त्यसरी हामी भन्छौँ, मासु झुन्ड्याएर पशुलाई झुन्ड्याएर रगत गर्नुपर्छ, सकेसम्म धेरै रगत त्यसबाट निस्किनुपर्छ अनि मासु स्वस्थ रहन्छ।
1: प्रारम्भिक बाल विकास सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगीको तलब बढेको छ। हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 दरले वृद्धि गर्ने सरकारको निर्णय छ। प्रधानमन्त्री र मन्त्रीहरू बीच कार्य सम्पादन सम्झौता भएको छ। संसदमै मन्त्रीको आलोचना नगर्न राष्ट्रपति सभापति लामी छानेले निर्देशन दिनुभएको छ। मध्य प्रदेशको मुख्यमन्त्री पदमा एमालेबाट किरण थापा मगरको दावी पेस भएको छ। आफ्नो पार्टीको समर्थन नहुने राप्रपाको भनाइ छ। सरकार पुनर्गठन नभए आन्दोलनमा जाने एमालेको चेतावनी छ। साउन्ड रोजगारीका लागि विदेशको दरको बढेको छ। राष्ट्रिय सतर्कता केन्द्रद्वारा पछिल्लो 4 महिनामा 11,000 सरकारी कर्मचारीलाई काम गर्नेको सिफारिस गरिएको छ। महात्मा मेकर्जन र ट्याङ्क सहित पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम विधि आग्रह गरेका छन्। र बागमती अटो जिम खाना पिटको दोस्रो संस्करण भदौ 13 आयोजना हुने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ

0: सन्तोषको कुरा हुन त हुन्छ आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा डिकेको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी र सौनी जमिन भुकको फुलले राजा पाक्ने वा कहिले फाटेको छ भने राजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: ल, पहिलोका पनि लक्षण हुन्छन् भनेको हामीले त पहिलो ईश्वरको लीला सम्झेको त सचेतभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मुल सुक्ने वा ढमेलो हुने, रुख र बिजुलीका पुलहरू ढल्किने जस्ता लक्षणहरू देख्न सक्छन्।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ, पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, यतिकै हिँडिहाल्न मिलेन।
1: त्यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर हलमल गर्न थाल्नुभयो भने पहिलोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचेको धन, ज्यानै नभए के धन?
2: एफएम द्वारा जमिनी प्रचार स्थान

किसान को किन के सीधा कमेटी करेगा।

जानकारी कराई थी।

0: हामीले स्टुडियो गरे मासिक आठ बजको 45 मिनट गीता श्री बीबीसी नेपाली सेवा
1: रामबाबु आजादीको नितान्त

अनुसंधान शुरू गर्ने भएको छ। यी दुई घटना भनेका सन् 2024 जनवरीमा 5 वर्षीय हिन्द रजवको हत्या तथा त्यसको एक वर्ष पछि

पार्टीले चाहिँ उहाँले देखाउनुभयो त्यस्तो अभिव्यक्ति दिनुभएको छैन. सेनाको जुन भूमिका हुनुपर्छ

पार्टी के मुख्यमन्त्री सहित चारवटा र नेकपा एमालेले तीनवटा मन्त्रालयका लागि सहमति भएको छ। अन्त्यमा तपाईँहरूको एउटा विषय इलेक्सनले गर्दामा एक पाँच वर्षीय बालिकाको हत्या भएको घटनाको फौजदारी अनुसन्धान गर्न निर्देशन दिएको छ। हिन्द प्रजा नाम कि ती बालिकाको हत्याको अन्तर्राष्ट्रिय रूपमा निन्दा भएको थियो। सन् 2024 जनवरीमा काजा सिटीमा उनीसँगै उनका परिवारका सात सदस्यहरू गाडीमा यात्रा गरिरहँदा इजरायली हमलामा उनीहरू परेका थिए। विवरणमा आधारित रिपोर्ट।

आक्रमण समन्वय में भाई भाई कमजोरी का कारण उक्त घटना बारे संयुक्त प्रहरी को फौजदारी अनुसंधान विभाग मार्फत फौजदारी अनुसंधान शुरू करने निर्णय आईडीएफ ने हिंद र उनको परिवार सवार गाड़ी माथि गोली चलाई पहिलो पटक स्वीकार गरेको हो। यसअघि आईडीएफ ने उक्त घटना भएको समयमा त्यो क्षेत्रमा इजरायली फौज नरहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जनाएको थियो। गाजा युद्धमा बमबारी

मुक्त फोन सम्पर्क घन्टौसम्म चलेको थियो। कसैले आफूलाई उद्धार गरिदियोस् भन्ने उनको निरन्तर अनुरोध, थप गोली चलेको आवाजका माझ फोनको सम्पर्क टुटेको थियो।

0: नमस्कार। विपणन संस्थान चौधरी मास्टरी नगर पालिका वार्ड नंबर 4 परवर्ती जड़ीबूटी उद्योग मंडल द्वारा स्थापन सबै किसिमका अवसरहरू छ। हाम्रो यो परवर्ती जड़ीबूटी उद्योगबाट
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता

रेडियो पूर्वाधार एफएम द्वारा जारी प्रसारित सन्देश।

tant han rentat d'un dels, un dia tant va ser-hi

from our temporary निर्धारित समय भन्दा केही पहिला फ्रिडम स्क्वायर भन्ने विशेष सभाको आयोजना गरियो। 10,000 मानिस लुथुलीलाई सुन्न एकत्रित भए, तर जोन्स बरोवर पुग्ने बित्तिकै प्रतिबन्धको आदेश

प्रतिमा शिक्षामा पृथकताको छाप लाग्यो। उक्त एडका मन्त्रीबाट हेड्रिकले शिक्षाको अर्थ माथिको जीवनमा मिल्ने अवसरको उपयोगीको लागि तयार गर्नुलाई बताए। उनको प्रश्न यदि अफ्रिकनलाई कुनै अवसर मिल्नु नै छैन भने उनीहरूलाई शिक्षित गरेर के लाभ हुन्छ? त्यो अधिनियमको उपयोगिता केवल युरोपियन समुदायका श्रमिकको उच्च वर्ग सम्म सीमित थियो। सब्जेक्टमा अफ्रिकनले केवल काम नै गर्नु पर्थ्यो ताकि उनीहरू सबै सधैँको लागि गोरा जातिको अधीनमा रहन सकुन्। अफ्रिकन नेसनल कङ्ग्रेसको दृष्टिमा त्यो एन्ट एक प्रकारको अन्यायपूर्ण कदम थियो। त्यो अफ्रिकन सभ्यताको उन्नतिको मार्ग थियो। अफ्रिकन मानिसको स्वतन्त्रता सङ्ग्रामको मार्गको एक स्थायी अवरोध बन्न सक्थ्यो। त्यस प्रकारले भावी अफ्रिकन पिढीको मानसिक विकासको सम्भावना नै दाउमा लागेको थियो। यस सन्दर्भमा प्रोफेसर म्याथ्युसले लेखेका थिए, अयोग्य र निम्न तहका मानिसको लागि यी स्कुलमा शिक्षा प्राप्त गर्नुभन्दा राम्रो त अशिक्षित रहनु नै हो। त्यो कानुनलाई लिएर विरुद्ध ताला र घोडा बीच प्राप्त फाटो उत्पन्न भयो, तर विरोध कार्यक्रम रेखाकै उग्र रूप चाहिँ जोन्स बर्गरको विशेष एम्ब्रोसले आफ्नो सबै विद्यालय बन्द गर्न विशेष कदम उठायो। यहाँ 10,000 बच्चा प्रति सबै चर्चले आफ्ना विद्यालय सरकारलाई सुम्पिदिए। सन् 1955 अप्रेलमा स्कुलको नियन्त्रण अफ्रिकनलाई सुम्पिने निश्चित थियो तथा अनेकले त्यही स्कुल तथा मन्टु एजुकेसन एक्टको सम्बन्धमा गरम बहस सुरु भयो। मानिसको विचार अनुसार देश विस्फोटक स्थितिमा थियो र मान्छे विरोध गरेकोहरू केही गर्न आतुर थिए। राष्ट्रिय कार्यकारिणीले एक हप्ताको लागि स्कुल बहिष्कार गर्ने निर्णय गर्यो। सन् 1954 डिसेम्बरमा डर्बनमा भएको वार्षिक सम्मेलनमा पनि त्यो निर्णयमा सहमति भयो, तर प्रतिनिधिले उक्त प्रस्ताव अस्वीकार गरेर अनिश्चितकालीन बहिष्कारको पक्षमा आफ्नो मत दिए। कुनै पनि आन्दोलनलाई सफल पार्नको लागि दुई आधार हुन्छन्। पहिलो, यसद्वारा उपस्थितिको प्राप्ति तुरन्त हुन्छ। दोस्रो, यस मार्फत धेरैभन्दा धेरै मानिस राजनीतितर्फ आकर्षित भएर सङ्घर्षतर्फ प्रेरित हुन्छन् अथवा हुँदैन। पहिलो स्तरमा त हाम्रो कार्यक्रम निश्चित रूपमा असफल भएको थियो, तर पनि आफ्नो विरोधको कारणले सरकार निकै डराएको थियो। सरकार शिक्षा श्रमिकको नियुक्ति समान हुन्छ भन्ने भनाइ उपस्थित गर्न बाध्य भयो र सन् 1954 बनाएको कार्यक्रम फिर्ता लियो। मुखिया लुथुले अफ्रिकन नेसनल कांग्रेस चुनिएको महिनापछि म्याथ्युस एक वर्षसम्म युनाइटेड स्टेट्समा प्रोफेसर भए। तत्पश्चात हाम्रो मुक्ति सङ्घर्षलाई नयाँ रूप दिने चिन्तन गरेर दक्षिण अफ्रिका आए। केपमा आयोजित वार्षिक अधिवेशनमा आफ्नो नयाँ विचार व्यक्त गरे। अफ्रिकन नेसनल कांग्रेसले अहिलेसम्म राष्ट्रिय अधिवेशन बोलाउने बारे नसोचेकोमा मलाई आश्चर्य लाग्छ। यस प्रकारको अधिवेशनमा मात्र जाति अथवा रङ्गको विचार नगरी लोकतान्त्रिक दक्षिण अफ्रिकाको भविष्यको लागि एक स्वतन्त्र घोषणा पत्र तयार गर्न सकिन्छ। केही समयपछि नै अनेकले उनको प्रस्तावलाई स्वीकार गरेर एक समितिको गठन गरे। लुटेरीलाई उक्त समितिको अध्यक्ष तथा वाल्टर सिस लुलु र यसु चाचालियालाई सहायक सचिव चुनियो। त्यो समितिको एक नयाँ दक्षिण

permitiu, ताकि सभी का हमारे साथ मुतस्ता भेद मनुष्य त्यसको निम्ति जनप्रतिनिधि समितिको गठन गरिएको थियो। जनप्रतिनिधि समितिको बारेमा स्वतन्त्रता संग्रामको इतिहासले युगान्तकारी घटना सिद्ध हुनुपर्छ र दक्षिण अफ्रिकाका सबै दलित एवं प्रगतिशील ताकत एकजुट गरेर परिवर्तनको निम्ति तत्पर बनाउनुपर्छ भन्ने हाम्रो योजना थियो। हामीले आशा थियो एक दिन त्यसलाई पनि सन् 1912 स्थापित संस्थापित अफ्रिकन नेशनल कांग्रेसको अधिवेशन जस्तो गौरव प्राप्त हुनेछ। मार्च 1954 डर्बन कलजी टोगा भन्ने ठाउँमा हामीले अधिवेशन सम्पन्न गर्यो। साउथ अफ्रिकन कलर पिपल्स अर्गनाइजेसनको स्थापना सेप्टेम्बर 1953 केप टाउनमा भएको थियो। सन् 1952 अन्त्यमा स्थापित कांग्रेस अब डेमोक्रेसको कला र काला र गोरालाई पूर्ण बराबर मान्ने अफ्रिकन कांग्रेससँग राम्रो सम्बन्ध थियो। अफ्रिकनको लागि कांग्रेस अब डेमोक्रेट्स एक प्रमुख रूपले काम गर्थे गर्ने संस्था थियो, किनकि त्यहाँ गोराका विरोधी काला भाग लिएर आएका थिए। अफ्रिकन सबै समान हुन् भन्ने काला जातिलाई सचेतना आइसकेको थियो। अफ्रिकन नेशनल कांग्रेसका शाखाहरूले घोषणा पत्र तयार गर्न धेरै सहयोग गरे। घोषणा पत्रको सुन्दरतामा प्रारूप तयार पार्नमा डर्बन र पिटर मार्जिस वर्गदेखिका सुझाव प्राप्त थियो। ती सबै प्रारूपलाई टिप्पणीको लागि विभिन्न प्रान्त र समितिमा पठाइयो। घोषणा पत्र नेशनल एक्सन काउन्सिलको सानो समितिद्वारा तयार गरिएको थियो तथा अफ्रिकन नेशनल कांग्रेसको राष्ट्रिय कार्यकारिणी समितिले त्यसको समीक्षा गर्नु थियो। घोषणा पत्रको

गरिएको थियो। त्यहाँ काङ्ग्रेस अफ डेमोक्रेटिक साउथ अफ्रिकन युनियन, काङ्ग्रेसबाट आएका भारतीय साउथ अफ्रिकन क्लब पिपल्स अर्गनाइजेसनबाट आएका काला प्रतिनिधिले काङ्ग्रेसका 40 संगठनको प्रतिनिधित्व गरेका थिए। स्पेसल ब्रान्चका गोरा अफ्रिकन पुरुषले हामीले चौतर्फी देखिरहेका थिए। एकातिर हाम्रो अटोग्राफ

सम्पत्ति हुनेछ तर तिम्रा किसानको शासन हुनेछ। त्यो घोषणाको प्रभाव तपाईँ क्रान्तिकारी प्रस्तावित थियो किनकि दक्षिण अफ्रिकामा आर्थिक र राजनीतिक संरचनालाई नबदलिकन निर्दिष्ट परिवर्तन गर्न सकिँदैन थियो। त्यो घोषणा पत्र पुँजीवादीको लागि नभएर सबै मिलेर धमनीलाई समाप्त गर्नुको लागि तयार पारिएको थियो। वास्तवमा त्यसो नैको माग थियो किनकि दक्षिण अफ्रिकामा अन्यायपूर्ण पृथकतावादलाई समाप्त नगर्ने

आफ्नो राजनीतिक कार्यमा संलग्न भएको कारणले टास्कीमा मण्डेला परिवारले खासै ध्यान दिन सकेको थिएन। आफ्नो ग्रामीण परिवेशमा कुर्बी हुन चाहन्थे। टास्कको मैदानमा दौडिन आफ्नो बाल्यकाल दोहोर्याउन चाहन्थे। टास्कीका समस्याहरूको बारेमा सर्वतर डाली बोगासँग छलफल गर्न चाहन्थे। तर पार्टीले मलाई राजनीतिक मसलामा चर्चाको लागि

शिक्षक भिखारी समिति थियो। त्यसको प्रस्ताव लागू गर्न गुरु मेजिस्ट्रेटको विवेकतामा भर पर्थ्यो। गोराले नै त्यहाँ बढी अधिकार जमाउन खोज्थे। सरकारलाई पनि वनको अधिकारले जनतालाई गोरा मेजिस्ट्रेटको नियन्त्रणबाट स्वतन्त्र गरिदिन्थे भन्ने आशंका थियो र त्यो आशंका जातीय स्वतन्त्रता बढाउन र जनतन्त्रको अमूल्यको पनि एक साधन बन्यो। त्यो रात मैले सहरको एक बुढी हाउसमा बिताए। बिहानै दुई स्थानीय मुखियाबाट भेट आए। उनीहरूले यति दिएका थिए र वनको अधिकारीसँग उनीहरूको भूमिकाको चर्चा गरे। वार्तालापको मध्यमा बोर्डिङ हाउसको मालिकले एक गुरु मान्छे लिएर आए। उनले आउने बित्तिकै सोधे, के तिमी विष्णु मण्डेला हो? मैले जवाब दिए, ओ मलाई यस्तो प्रश्न सोध्दैछ। उनले आफ्नो नाम र पद बताए। उनी सुरक्षित निस्कारी जासुस सजेक थिए। के म वारेन्टी लिन सक्छु? म बोले। उनले अनिच्छापूर्वक एक सरकारी दस्तावेज दिए अनि मात्र मैले भने, हो म विष्णु मण्डेला हो। त्यसपछि कमान्डिङ अफिसरले मसँग भेट्न चाहेको कुरा बताएर आफूसँगै पुलिस स्टेसन जानुपर्ने आदेश दिए। मैले प्रश्न गरे, के मलाई गिरफ्तार गरिँदैछ? उनले भने, होइन। त्यसो भए म पुलिस स्टेसन जान्न। मेरो रुखको जवाबले उनी छक्क परेर मलाई प्रश्नको लाभ लगाउन थाले। टास्क आउँदा आदेश पत्र ल्याएको छ कि छैन भनेर सोधे। मैले आफ्नो घरमा भएकोले त्यसको आवश्यकता छैन भनेर ठाडो छ कि उनी राजा भएर भन्थे। मैले बोर्डिङ हाउस चलेपछि त्यहाँको पुलिसले बचाउन थाले। मैले पुलिसको निगरानीमा आफ्नो बहिनी बेबिललाई भेटे। उनी विवाहित थिइन् र म उनलाई धेरै प्रेम गर्थे। म रात्री मात्र व्यक्ति जमिनी पुगे। मानिसहरूले मुखिया जस्टिस आएको सम्झेर घरदेखि बाहिर निस्के। सरकारले जस्टिसलाई मुखिया पदबाट हटाइदिएको थियो। त्यति बेला उनी डर्बनमा बस्थे। सरकारले उनको ठाउँमा अर्कै मुखिया राखे तापनि एक मुखिया जन्मजात मुखिया रहन्छ र रगतले पाएको सुविधा उपयोग गर्छ। मानिसहरूलाई मलाई देख्दा खुसी थिए तर अरू जस्टिस आउँदा प्रसन्नतापूर्वक स्वागत गर्ने वाला थिए। घरमा पुग्दा साथै ती विधवा मेरी दोस्रीमा सुतिरहेकी थिइन्। उनी मलाई देखेर एकदम खुसी भएन र मेरो स्वागतको निम्ति दुर्धाको कुनै नातेदारको लिएर गए। जम्मै स्थानसम्मको नातालाई मेरो आगमनले पुनः

पुरस्कार चार गर्नु थियो भक्तपुरदेखि पछि खट्नु थियो एकदम प्रातकालमा म कुनु फर्केर केही दिन त्यही बिताए आफ्नो बहिनीले साथीभाइ भेट्न पाउँदा एकदम खुसी भए आफ्नो भाइले दलको जागृत संसार घुमेको सम्झिएर चाहिँ चिन्तित भए आमा बहिनीसँग बिदामाले अस्पतालमा रहेका सावरताको शीघ्र स्वास्थ्य लाभको कामना गरेर म केप टाउन फर्के बाटोमा चाँदीको प्रकाश र ठण्डा हावाले केही नदी पार हुन्थेसम्म मलाई चुस्त राख्थे त्यसो रातमा म 18 वर्ष खुसी आएको थिएँ जोगिन तामाले मलाई त्यही बाटो हुँदै केही ठाउँ लगेका थिए यो यात्राको क्रममा अनेक रमाइला र नरमाइला घटनाहरू घटे बाटोमा एकजना लम्बोडो मान्छेले मृत्यु भए पूर्वी लन्डनमा अलिकाका सदस्यहरूलाई भेट्दै मैले उनलाई पासपोर्ट एलिजाबेथमा छोडिदिएँ उनलाई पोर्ट एलिजाबेथमा छोडिदिएँ मैले अन्जान बस सडकमा सडकमा घिसाइरहेको सडकलाई गाडीले पुछेँ म अन्त विश्वासी थिइनँ त्यसैले सायद कुसै दुखासी वास्ता हुँदै

कम से कम अफ्रिकालाई सबै सामने बाँधेर सायद हामी दोस्रोसँग फरक थिएन। एक दिन म सहरमा एक्लै घुम्दै थिएँ, त्यही बेला एक गोरी महिलाले फोहोर डालीको छेउमा माछाको अन्डी कोटिरहेको देखेँ। उनी गरिब र ठेगाना नभएकी जस्तै थिइन्, तर उनी जवान धार प्रस्तुत थिइन्। काला समाजका गरिब गोरा देखेर म सोचमग्न भए, गोरी भिखारीको दुर्दशा देखेर म हतप्रभ भए। प्राय म काला भिखारीले केही दिन्न थिइन्, तर ती महिलालाई केही पैसा चाहिन्थिन्। त्यो क्षण मैले पृथकवादीले के कस्ता हत्याकाण्ड अपनाउन सक्छ भनेर जाँच नगरे। गरिब र कालो हुनु सामान्य मानिस मानिन्थ्यो, तर गरिब र गोरो हुनु दुःख घटना थियो। त्यो काम छोड्नुभन्दा अघि म न्युज

बढी कठिन थियो। त्यस कारणले कहरले उक्त प्रिय स्थित गर्नु पर्थ्यो। मैले उनीहरू बिचको समयमा वर्षक रोक्ने प्रयास गरे। म त्यो पर्वको झगडाको बारेमा बताउँदैछु जहाँ म प्रत्येक साधारण मानिसहरू भारत तथा बक्सिङको प्रशिक्षण दिने गर्थे। मैले 1950 कोलम्बा जान सुरु गरेर प्रसन्न भएको बेला प्रत्येक साधारण सामुदायिक भ्रमण जानेको थिएँ। पहिला पहिला पहिला त म छोरा एमबी लिएर जाने गर्थे। 1956 10 वर्ष पुगेपछि उनले बक्सर भन्ने इतिहास प्रकट गरे। त्यहाँ पेसेवर र सकिन दुवै किसिमका बक्सर आउने गर्थे। जे मलाई नामक एक व्यक्तिले 500 लाइट

कोठीय में और बहुत बक्सी सिक्के पर जोश बढ़ा सको मैं इनका वृत्त पूर्वक के लिए प्रोत्साहन प्राप्त कर उक्त खेलाड़ी तीसरा गीत हिंसा को कारण तो कहीं मन प्रहीय न विज्ञान सम्मत माने बक्सी एक समता वाली खेल क्योंकि अकड़ में आप विभिन्न विरोधी को शक्ति और कमजोर है ध्यान तो दिख जाता है उसको रूप रंग और सामाजिक स्तर को बढ़ेगा सोचिंदैन हो युद्ध खेल में प्रसरण करे पी म मुक्त रहन्थे र भोलि गर्ने गरी लड्नको निम्ति तयार हुन्थे हामी व्यक्तित्व सङ्कल्प शक्ति र आत्मविश्वास बढाउनको लागि पटक पटक प्रशिक्षण कार्यक्रम आयोजना गर्थ्यौँ त्यस्तो कार्यक्रम गर्दा खेती खुसी हुन्थ्यो त्यहाँ सबैले मलाई मुख्य भन्ने गर्थे म सुस्त भएको खण्डमा टेम्पीले लगाउँदै गर्थ्यो मिस्टर मण्डेला तपाईँ किन निस्किए यदि खेल्न चाहनुहुन्छ भने घर जानुहोस् र भोलि महिलासँग आफ्नो समय बिताउनुहोस् म उनको कुरा सुनेर दिल खोलेर हाँस्दै गर्थे त्यही वर्ष सदस्यहरूको आपसी झगडाको कारण कलक्षिण भिन्न भयो अन्त्यमा पूर्वबाट बचाउनुको निम्ति केही चिज बाँकी रहेन मैले सबै सदस्यहरूलाई बनाएर एक सभाको आयोजना गरेँ तर पनि लागेन त्यसपछि हामीले पूर्वी ओरियन्डोको चर्चामा थोरै भारतीय र साइमन नेतृत्वमा प्रशिक्षण लियो अनि पछि अनेकका प्रमुख भूमिगत सेनानी गरे त्यही पहिला जस्तो सुविधा नभएकोले कलमलाई पुनस्थापित गर्न सकिएन अफ्रिकन मुख्य पार्टी गरिबमा जनताको भारले पछाडि रहन्थ्यो जति आय आर्जन गरे पनि कलमलाई सामान्य सञ्चालनमा सकिन्थ्यो गोरा मुख्य पार्ट जस्तो हुने हुँदा

तरकारी बनाए बारीबाट प्राकृतिक रूपले सन्देश रूपले बाजे भनेर सन्ते गरिसक्नु भएको छ। यति दिन हामीले प्रस्तुत गरिरहेका थियौँ बाली प्रक्रियाद्वारा पुनर्लेखन आत्मकथा निर्देशन मान्दैन। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभयो तपाईँसँग तपाईँहरूलाई धेरै धन्यवाद दिन चाहन्छु। तपाईँ हाम्रो कार्यक्रम कस्तो लाग्छ जस्ता जस्तै प्रतिक्रिया लेख्न राम्रो सुन्नुहोस्। त्यसको लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम साहित्यिक पाला रेडियो।

हामीलाई तिथि 24 नम्बर टाइप गरेर पनि तपाईँले हामीलाई आफ्ना अमूल्य सल्लाह सुझाव दिन सक्नुहुनेछ। अर्को हप्ता ठिक यसै बेला मित्र बाजा प्राप्ति हिन्दूको साथमा म पनि उपस्थित गर्न चाहन्छु। जानु जाँदै यहाँको